0: Okay, जी हबीब अल्लाह भाई बिल्कुल तो सिर्फ कॉल खड़े हो गए जिस तरह के मतलब कहें जिससे बात का समझ बहुत सुन रहा है प्रोडक्ट दावत उस हर जगह मिला भी जी बिल्कुल चुस्त अल्लाह तमर की जी दादा अवेलेबल दिस साजिद कॉस्मेटिक्स सर जी गुल नवाब मार्केट लतंबर के दोस्त मिला भी दलेशी इनाम एंड अफनान सर हाँ तो मिला भी दलेशी जी बिल दहा गुल नवाब मार्केट की जी बिल्कुल और दे सरा सरा बिल्कुल मोमंद होलसेलर और तारिक कॉस्मेटिक्स बिल्कुल दहा गुल नवाब मार्केट लतंबर की जी दोस्त दागा टूल प्रोडक्ट मिला विदलेशी और दे सरा बहादुर नवाज कॉस्मेटिक सेंटर दे आई थिंक बिल्कुल गुल नवाब मार्केट की जी और जाकिर कॉस्मेटिक्स लतंबर के गुल नवाब मार्केट के जी जलान एंड बेलाल शॉप एक्सेटर जी और मेन रोड लतंबर के जी दोस्त दागा प्रोडक्ट चिरागा मिला विदलेशी और दे लतंबर आगा वरीदोन की जगह डुमेल थे निजी भी कहना तो बिल्कुल डुमेल के हाँ दोस्त दागा प्रोडक्ट चिराई हो सदब इस तरह मिला विदलेशी और नो रहा बिल्कुल एड्रेस डुमेल चिकीम नहीं कहना आगा हादी तशा मिलाओ प्रोग्राम के जी जी नेक्स्ट कलर गोरा से वाला बसे बैक टू बैक निकाल सिलसिला जारी दो सिर्फ 332 लेट्स सी नेक्स्ट कलर जी अस्सलाम वालेकुम रहमतुल्लाहि बरकातहू
1: وعلیکم السلام ورحمۃ اللہ وبرکاتہ ولکم دا نمبر
0: جناتی شے چدا بو چوک ویرو سرا رکیب خٹک خبر ہے کہنا دا فرسٹ ٹائم بالکل پسفار کاسمیٹس پروگرام کے جی کال مندے جی ڈیر ڈیر ویلکم ہر کلے تڑی ماشی جی رکیبو دا اچھے پروگرام بارے کے سب آئے جی
1: پروگرام خوب زیادہ سو فینٹاسٹک سو بیوٹیفل پروگرام 11 بجے نو نسا 12 بجے رسے صفات کسمیٹک چھ سم رہا مطلب صفات وہ کہ چھ صفات غتا غفا کہی کہ نا نام رکھام دک
0: صحیح
1: کوشش مداوی چھ ہمیشہ تے تورا دس پروڈکٹ سڑا استعمال کی چھ غیر سے ریزلٹ وی ڈیٹیکٹی نے بھی راز بھائی کہ نا
0: بالکل جی دا سے نا چھ چھتا مطلب دا سے لوکل پروڈکٹ استعمال کیو بیا ورستو چھ قیمتی مسئلے وی تے جوڑی وی بیا پزون منے شیڑے رے پیسے لگئی ہاں
1: بالکل بالکل صفا کسمیر سمرا پروڈکٹ دی اگر سٹیرائٹو نہ باق کی بالکل
0: جی بالکل
1: تو کہ ہے استعمال کی مطلب یوزلی استعمال کی
0: یو جہان مننا شکریہ چی تسی مجھ سے خپل ایکسپیرینس چی دا بالکل صفات کاسمیٹکس پروڈکٹس بارے کی آغا شامل کو رکھی بو یو جہان مننا وہی چی صفات نہ ماڑے گم دا صفات لائک پروڈکٹ دی صفات زندہ باد
1: بالکل
0: جی رکھی بو پروگرام کی سر سر قربان شامل ہے ٹائم روز رقام یا اور ان کی ماشاء اللہ جس ڈیر دی جی شامل کا قربان شامل کا جی نہ کبھی مزہ خراب شوے دا اس میرانا خراب شوے دا واہ واہ واہ
1: اس میں تصویر ذہن تن رضی اس میں حافظہ خراب شوے
0: دا اوئے خاتون ہے دی خاتون شاہ بالکل نصیحت اموز دی شان
1: من راز بھائی دے پیمرا کھول یو جہان من چتا اوتے خدا بادا اوتے دعا گانا تو میں یاد تے دل ولا فام
0: اوکے جی رکھی بو یو جہان من نہ دل ولا فام اللہ
2: نور سوئیت خیل ویا یا سالو
0: جہان مننا بالکل ڈالائی دیٹول اور اسپیشل ڈالائی وی چی چھپا محفل کے دم یار خبریں نشے کوئے خاموش کی نشی دکار خبریں نشے کوئے یا چھپا محفل کے دم یار خبریں نشے کوئے خاموش کی نشی دکار خبریں نشے کوئے او تید نوی دور نوی زلمائی نوی سڑے تد پختو دستار خبریں نشے کوئے او جی

हाजी देसराम 0336 9600 7564 मंदिर बतासो रजे जीना अरला तरफा स किस्म तक क्वेश्चन स किस्म तक मालूमात हिस्सिल वाले का गादी जमुंगा बनु रुना खुयां दी यादी जमुंगा यादी जमुंगा यानी दगा दे करक सीमी सर तालुक लरुन की खलक थी यादा वजीरिस्तान लकी मरवता ची चिरते के हम जमागे गवाज और दाईशी मालूमात हिस्सिल वाले नो बिल्कुल बतुसी उखले अवेज बेरे सर मौजूद है जवाब आदर के ठीक मनोमत जवाब बागा मुख्याल دلته کې فارسی یا انګلیش یا څه شي کې خبرې کوم ته خپل پاتې نه لګي خو ته خیر توسته پاتې نه لګي اب خپل الفاظو کې توسي بپوي کې صحیح شولا او دې سره سره اکثر مونږ نه چې سمره اوردون کې دی اغه یو پښتنه کوي

0: तड़ाई मासे में जी दार तो ये जी पदसा पर सीधे तसा हो कस्ती थी
1: जाना तीस तारीख ना पसा पर के हम एस्मा वाशिंग पाउडर हो कस्ती थी
0: एस्मा वाशिंग पाउडर मड़ाई में जी मोह कोरता नेशनल और मल्टी नेशनल कपने वाल वाशिंग पाउडर वड़ी भी कुर्श अक्सर गिलार तक की जी दस रंगे सरा प्रोबरे
1: बिल्कुल तारीख ना दा गिले वे हर वक्त मुताहा कुर्श डाले हो चे कराना में कुर्ता एस्मा वाशिंग पाउडर वडल से रिकड़े दी और स्टूल कुर वाला ना फसूल दी
0: अच्छा मिस जी ब्याह कुर्ता जहर सराब रो वो दर तो ये या चेप एश्मा वाशिंग पाउडर से सदा से खास खसूसियात थी
1: तारे खाना एश्मा वाशिंग पाउडर खास खसूसियात दागा दी चे कपड़े सब युक्शली को जोर ना जोर दाग पर गारंटी सर खत्म करी जाकर सजूत की वो दिनोर सरफे पर नस्बात एश्मा वाशिंग पाउडर काम इस्तेमाल जी और बला खबर अदा कपड़े सब ही पवा लोसीना नखर पवी
0: शाह मिस जी चे दम रक्षला रिजल्ट ये दाए दर तो ये दाओ मोता चेरता मिला भी जी
1: तारे खाना दाओ तो दफा बने गलशे अंदरून ला की गेट जान से बे गाले पर शोए मार की से देश मां मेन डिस्ट्रीब्यूटर हाफिज जहीर साहब सर उधर ते मिला भी जी
2: سمیر د مصری بانڈا محلہ حسن ہیننا زپ مصری بانڈا کے د تیرو لسکارونا د کاسمیٹکس کاروبار کوما پکور کے ملکی اور غیر ملکی ہر قسم پروڈکٹ خرسوما ما پجون کے دس کمپنی نہ لیدلی خلق و سر دمرا مین اور خلق و تا دمرا فائدہ ملاوے گی آگا کمپنی دا اشما کمپنی دا چچا اشما پروڈکٹ بکاری ما سرا ملاوے گی اور گارنٹی سر بورکو پاکستان زندہ باد اشما کاسمیٹکس پائندہ باد ز سمیر د مصری بانڈا محلہ حسن ہیننا زپ مصری بانڈا کے د تیرو لسکارونا د کاسمیٹکس کاروبار کوما پکور کے

ओके जी टाइम रोसराबिया छटके जी आ मैसेजेस सीधे आगो तो बहुत टाइम यार कहो जी चा मैसेजेस पोते ने सी बिल्कुल दारे से पीछे दा दाजर जर दिसा नोट के कैसे चल बो के गाना सीधे थे यही मिठाई सा छटपटी मिठाई सा बिल्कुल आगा खलक जा आगा दे खुशो शौकीन हुए नो दा का मिठाई से दा दा तो से बिल्कुल अन फन के तेरा पसाव का मने खपल कोर की तेरा वाला से देखे ना और जरूरत सा ना बस दा से सची जरूरत सा अन फन की तेरी जैसा بہترین ذائقہ دا اور رزر تھیوری جی اسی تو سے صحیح طریقے میں آغاز داخلا اور آگے نہ بس ٹائم اپ وکڑا ہے بس ما بیا بنوئی دیدن نا یا خوری مل مرا غلے عام سبب زما لے دا سندر ہے خوش دا نہ موری سی بھی دینا فرشتہ لشکی دا سندر ہے دا پورا

0: जी बिल्कुल, मेरे वाला दावा गुलनार बेगम और तुसी रुसरा ओवरे दला और प्रोग्राम के बेदा तुसी तो हर गले हो बिल्कुल प्रोग्राम वाची कुमदा बिल्कुल डीर तेज़े सर रवान दा कना हो बिल्कुल मुझे हम ये उच्च जर जर कलुना शामिल कुसू जिस पर बिनवाल दिन इंतजार कर रही चिदा से ने हुई जलला ए मुश्काल दे प्रोग्राम के नकल शरीक हो बिल्कुल विरसु सिफर 927 291 292 जी अस्सलाम वालेकुम।
1: वालेकुम
0: सलाम वरहमतुल्लाह व बरकातहू। वालेकुम सलाम स्टडी मार्शल पर खैर रोग
1: ډیره
0: مننه ډیره مننه کلونه په فرمایش ول بالکل شبر باری خیر خریات تا امن امان دا بس مو چې تاسو به ممپلی ګورئ موږ به پروګرام ته کوو که نه زرسانگ ترور خام خا گوڑو خام خا دا خو بس شاہ نہ کنا لے خو تو زڑ سانگ ترور گوڑے آلے خو ٹیم رو سر خاتم دا کنا
1: ٹیم خو ختم دا مولا منو خو دے دا مولا کرو نہ کی
0: پاتا سرنگ نر تلا گیا خو چھ زتا وین چھ ستا خیز گلو نڈیر دی جولائی میں تنگا زبا کم کم ٹولا ہوما بس خدا کی سا تو کرن چھ پو خبار گی با پوشی با گلا بے لکھا صحیح چلو بس درسانگا ترور با ہم تکو کن خوال خدا سی چھ بل بل وعلیکم السلام ملگری کا لوکڑا لگنا چھ ویچ دا غوالا چھ کمد دا با خام خار تکای کنا ویچ کٹول کلی را جمع کی جانان گوندے ندی نو بالکل مجھے کوشش پتا کہوں چھ تو سے فرمائشو نا پورا کو تو سے خطر بنا درنا ہوئے کنا کہ کل کل دا سی چھ پورا نشی امین امین دیر مننا دے کال کولو یو جہان مننا چاہتا دعا سلام وعلیکم السلام وعلیکم السلام